पर ईरान से मुआदे लाइ अ पुर उम्मीद अमरीकी मीडिया मूजिब सदर ट्रंप समझे तो ईरान से हमलों जो तेहरान से मुआदे से फर्क न पव व्हाइट हाउस के एहलकार जाना है तो मुआदे बाबत कुछ भी तब्दील ना थो तेहरान से मुआदे के वेझो आयो قومی اقتصادی کونسل جو اجلاس اج تھو وفاقی بجٹ جمعے دہاڑے پیش کی ویندی صوبہ وفاق جو مالیاتی خسارو پورا کرنے تے راضی وفاق کے 1200 کا 1700 ارب روپیہ فراہم کیا ویندا قومی اسمبلی سینٹ جا اجلاس بج طلب